ओके जी दीनी लावा चिकम दे द 4-in-1 सरस सरा और बीट सरस सरा चिकम दे स्क्रब दे एंटी एक्नी बवी वाव दो चिकम सासु एक्नीज दे ये निकम दानी राशी आगे द पारा बिल जी बिल्कुल जी काबिली मुयसर भी बल चिकम बीट्स थी का ना आगे तदा से वड़े वड़ी दानी भी अब जवंदी बीट्स भी जी شغت کله پمخ لگے غب مبخ پاندی ماتیگی او استاد مخ ټول صفائی بکئی او استاد مخ د ټول جراسم چکم دے ختمئی نو نور د خدای نا سغواڑی جی

0: यकीन कैसे आए, अस्सलाम वालेकुम व रहमतुल्लाहि व बरकातहू।
1: वालेकुम सलाम, जोड़े बराबर
0: है। शुक्र अल्हम्दुलिल्लाह, मुसा बराबर यू तर तो है तो बराबर यू के बराबर ने
1: पांच लडेर बराबर मेरे हमार लडेर पैदार ना तो आता बजे दिया दे फाता बजे खबर ना होले के दे अनाज मान से निकल जाए खुदा को जिना 8:30 बजे का प्रोग्राम।
0: हां तो अपनी बस उस मंगा प्रोग्राम दे सिंग खेत बे तखले माता यजमन बे काल करू चले का सके माले से बोले वही खले कानून के प्रोग्राम ही नहीं प्रोग्राम ही नहीं और तो चले गए अनिम घंटे वे टू की न मौत तब तो और तो हुआ कना तो तो ऐलान को चले का प्रोग्राम बता अपनी मन तरने बजे पूरी مطلب ڈاکٹر صاحب تکڑا دے رہا ہر سہر عمرہ پاس ملے سی اللہ کسی کا بڑا گان سو بوڑھے خبر یاد ہے ساتھ گنمینا ہر سڑی ڈر ضرور بڑھا کے گی کچھ سوکھ غمونا ٹینشن ڈر زیادہ تعلیم اگر سڑی چکن دے اگا دزوانی پخوان باندھ نہیں پوئے گی اگر پزوانی کی بڑھا کے گی نو پزوانی کے ٹینشن نفرت نہ دیا خیش تل بگار
1: بالکل
0: ہاں بالکل بالکل ڈیر خود پتہ نہیں لگی ڈاکٹر صاحب سم رہی ہو سنگھ بھائی کچھ چالی دلی کتنے نہیں منوا اگر تو لے کے تو ماشاء اللہ سم خلی ہم جوانی بہر حال ڈیر ڈیر زیادہ مہربانی غلامی نور دار تو ہے جمنگا پا ٹانگ بازار چی ہر ور کوٹی غلط کسمیٹک سٹور کے کریمون اویلیبل دی تاثر ہم پٹن کوٹ کی استدی ہو کنیش تدی جی جی بالکل
1: استعمال
0: کی بار بار پیغام اور کہ ڈیر جات کریم نے استعمال کری ہوئی علاج ورتا نہیں ملا ہے
1: پیغام اور استعمال پیدا نہیں کیا راجی علماء دے پیسے ہوا
0: واہ گلمین ڈیر ڈیر زیادہ مہربانی چاہتا سلام دعا کبل خواڑی نو کبل ایسے وعلیکم السلام یو جہان من نکوما خجی اے یادو ساتھی یکستا سنم دغا ارمان وی چیز خکلی سم یز خیست سما

0: हरी रजई कालो कई पसी पर 315 94 72 30 दो 342 311 22 92 माखवल जी मशुमानो बगनन किमने नो बेउ को मशुमान बकल कई खबर हल जी किमने नो टाइम हम लाड़ो यो 20 मिनट अतिर शुल और गट गट मामागान बजरगान पे राजी काल कई खो खैर देखा नेक्स्ट कम मंडे वी इंशाल्लाह मौका वा नो ब्याव के दासी की गी हाँ इंशाल्लाह सही था तो राजी हर सो काल के वो ले शही पसी पर 315 94 72 30 दो गुर द काल वली कर असर सूख दिया अस्सलाम वालेकुम रहमतुल्लाह वबरकातुहु स्टडी में शी मामा पखेर आले सूख खबरी कवे द कम जीना ناصر خان ماما ناصر خان ماما خیر بلاڑ سی ماتا گڑی پگڑی مو ہے چھ زما بالکل سو ماما ناصر خان تو ماشاء اللہ ملاقات ہم شوے دے پ ڈرا کی ماشاء اللہ جان پہ جان ہم شوے دے او سو دکھا مخا پی جانا مخا
1: ڈیر
0: ماما خان محمد مشین کالونی ماشاء اللہ ہاں نور خبر کی ہو بس تخت رانا اور محبت بانے جی کم دنوں کال کرے دے خبریں تیرے خوب کی کنا اس لگے دے خبریں خوب کہوں یو دو درے منٹ خوب در کہوں کنا ماشاء اللہ گورا ستاسو خبریں جی کم دنوں گورا قیمتی دی ماشاء اللہ مشرے بزرگی بیا جی کم دنوں گورا پروڈکٹ خرسے زمونگا قابل احترامی بالکل بالکل نو دا زمونگ ڈرانا مخ کے بدین پروگراموں اور دل زما کنا او تا بچ الگ کال کوم نے اس کے نو اج سنگ بدو جدا بس سنگ انسانی سنگ بھائی
1: بالکل منگ دی بکو کار کو او تب باتے کے بارے نا سما او ستا پروگرام او تا تم کد سان مخ کی کم دینو دو دگا
0: اکرامو

0: جی جناب میں نے جب نام اٹھایا نامی گرامی تو یقین کیجئے میرے سامنے تین نامی گرامی نام آ گئے، ایک راجہ غفور، ایک نومی مجبور اور ایک اروبا وفا فاطمہ، یعنی کہ یہ تینوں کے تینوں جو ہے میرے لیے نامی گرامی نام ہے، اور اسی لمحے میں تینوں بندے میرے سامنے فلیش ہوئے ہیں، تو ان تینوں بندوں میں سے ایک بندے کو موقع دے رہے ہیں. جناب راجہ غفور، اوور ٹو یو. السلام علیکم.
1: وعلیکم
0: السلام. جناب ٹھیک ٹھاک ہے؟ میں تارے کو بہت ناراض بیٹھا، پتا ہوئے تو کو دشمن ناراض ہونا سا تھا کہ دشمن موٹے نہ ہوئے، تو سارے دشمن ناراض ہی نہ ہوئے،
1: موٹے بندے نہ ہوئے، موٹے تو دکھے ڈھائے
0: ڈھائے کون ہے نا، اگر وہ
1: بیچارے بھاگی نہیں سکتے بھاگ
0: نکرو صحیح منہ سارے موٹے لوگ سن دے میں ساکو نک سمارٹ کرن دیو
1: موٹے بندے نال کو لڑائی تھی ونے تو بھاج بھی نہیں سکدے مال بھی نہیں سکدے.
0: اچھا بات تو کی کرے سی اگر بھاج نہیں سکدا تو بعد
1: سر جی ہر تھوڑی آواز مزہ نہیں تھی دے دی میں موبائل
0: تے. اچھا تو کو مزہ نہیں کرے پی میں کہ اگر بھاج نہ سکتی تو بعد کی کرے سی
1: بات کال کرے نا بات کال کرے.
0: اچھا چلو بلا کے کال کرو. جی جناب راجہ غفور سر نال موجود ہیں جناب، اور ان سے میں ناراض ہوں. کیوں ناراض ہوں جناب؟ اچھا جی یہ ایک دفعہ پھر سے آواز آ رہی ہے راجہ غفور اینڈ راجہ غفور. جناب آواز آ رہی ہے آپ کو؟ ہلو سن گی نو صحیح ہے کیا ایک اپنا مزہ یار قسم سے. ہلو
1: ہلو
0: جی جی آواز آنی پی ہے صحیح؟ اچھا بلا تسا کٹو سی ہوں بس مو تھی گئی ہے جی ہوں مو تھی گئی. اچھا جی آپ آ رہے ہیں ہمیں، اور ہمارے ساتھ اروبا وفا فاطمہ موجود ہیں، کہتے ہیں یوزر آف اونلی کیسن پروڈکٹ. السلام علیکم محترم استاد جی، ماشاء اللہ شو از ویری نائس. چلو جی اور پھر اس کے بعد ایک اور قابل احترام نام ہماری سہانا آپ ہی آ چکی ہیں جناب، ان کو موقع دے رہے ہیں. السلام علیکم.
2: وعلیکم.
0: آج پورے ڈیرے میں سگنل کمزور ہیں بھائی، جو جدھر سے کال آواز صحیح
2: گھر میں بڑی رونق
0: کیا چیز
2: گھر میں بڑی رونق لگی ہوئی ہے.
0: کیوں ایف ایم چل رہا ہے؟
2: میں نے کہا کہ گھر میں بہت رونق لگی ہوئی ہے.
0: ہاں رونق میں نے کہا شاید آپ کہہ رہی ہیں کہ ہمارے گھر میں رونق لگی ہوئی، کیونکہ جب ایف ایم اسپیکر کے اوپر چل رہا ہو تو پھر رونق تو لگی ہوتی ہے نا گھر میں بھی.
2: گھر میں قسم کی رونق ہے، میں اکیلی بیٹھ کر
0: رونق ساری. اکیلی بیٹھ کر بھی آپ رونق فیل کر رہی ہیں؟
2: بہت، ایسے جیسے محفل ہو.
0: محفل لگی ہوئی؟
2: محفل سجی.
0: اچھا محفل سجی. کیسی ہیں آپ؟ ٹھیک ہیں، خیریت سے ہیں؟ آج تو امی بیٹا اکٹھے آ گئے، ادھر سے نومی مجبور آ گئے، یہاں سے سہانا آپ ہی آ گئی.
2: دیکھے پھر
0: ماں بیٹا دونوں اکٹھے آ گئے کیسن گھر کے اندر. ہاں جی
2: کیسن گھر کے اسپیشل ہے نا، ناک میں بھی دم کرتے ہیں.
0: ناک میں بھی دم کرتے ہیں. چائے پیے آج آپ نے یا ابھی تک چائے نہیں بنائی آپ نے؟
2: بس ابھی اٹھی تو کیسن شو جیسے لگائے تو پھر ابھی چائے بناؤں گی.
0: اچھا جی، یعنی
2: کہ زیادہ چائے ٹھنڈی ہو جاتی ہے.
0: اچھا کیا چائے ٹھنڈی ہو جاتی ہے؟ شو کے بعد سنیں گی تو آرام سے گرم گرم. میری اپنی چائے، یقین کریں میری اپنی چائے بھی ٹھنڈی ہو جاتی ہے یہاں پر پڑی پڑی.
2: شو نہیں، شو کا ٹائم بھی ہے، اوپر سے چائے بھی ساتھ پیتے، اتنا مزہ آتا ہے.
0: اچھا مزہ آتا ہے. تو ہم نے آپ لوگوں کے لیے مزہ ٹائم ڈھونڈا ہوا ہے مطلب. یہ
2: زبردست، اور اکثر مجھ سے چوک جاتا ہے یہ ٹائم.
0: چوک جاتا ہے، آپ نیند میں سوئی ہوتی ہیں تو پھر چوکے گا تو صحیح نا. اچھا سوانا آپ ایک بات بولیے، یہ پروڈکٹ ہم جو آج ذکر کر رہے ہیں بھی ہاضمے کو ٹھیک کرنے والا سیرپ، یہ آپ نے استعمال کیا ہوا ہے ہمارا؟
2: یہ آپ نے مجھے دیا تھا نا، بہت زبردست رزلٹ تھا.
0: کیسا؟ یہ بھی صحیح حکیموں والی چیز ہم نے بنائی ہے
2: جی. آپ تو آدھے حکیم ہو نا،
0: صحیح حکیموں والی چیز، ڈاکٹروں والی چیز بنائی.
2: پیٹ کم اور ویٹ کیا ہے، میرا پیٹ کم ہو گیا ہے.
0: پیٹ کم آپ کا ہو گیا؟ اچھا آپ ڈائبٹک بھی ہیں، شوگر کی پیشنٹ ہیں، تو اس وقت بہت سارے لوگ شوگر کے مریض بھی سن رہے ہوں گے نا، تو آپ نے جب ہماری ویٹ کم پیٹ کم پھکی کھائی تھی تو کیا ایفیکٹ آپ کو آیا تھا؟
2: بس اس سے وزن کم ہوا، شوگر کم نہیں ہوئی تھی، شوگر میری چڑھ گئی تھی کیونکہ میں نے چھوڑ دی تھی. تو
0: آپ نے میڈیسن چھوڑ دی ہوگی نا پھر ساتھ میں؟ जी सुहाना आप ही की, हेलो जी, आवाज इनकी कट रही है बहुत ज्यादा हमारे पास। और ये हम ये नहीं कहते कि आप शुगर के दौरान जो है, शुगर के बंदे का भी वेट बहुत ज्यादा होता है, ठीक है ना, शुगर के बंदे का भी वेट बहुत ज्यादा होता है, तो ये उसको कम करने के लिए मुआविन है। और आप मेडिसिन ना छोड़े, हम ये कहते हैं कि जब आप वेट कम पेट कम फक्की को खाएंगे तो आपकी जो मेडिसिन है ना वो कम हो जाएगी, इसका इफेक्ट इतना इंसुलिन बनाने में कि आपकी मेडिसिन की जो मिकदार है ना वो कम हो जाएगी। सुहाना पे आवाज आ रही है आपको? हेलो, अच्छा जी, सिग्नल का मसला है।
2: आवाज आ रही है, मेरी नहीं आ रही।
0: हाँ अभी आ रही है। मैंने कहा तो वजन आपका कम हुआ, और आपने एक बात बोली थी जो मुझे अभी तक याद है कि मैं बहुत ज्यादा एक्टिव हो गई थी, तो शुगर की वजह से बड़ी थकावट होती थी मुझे।
2: जी जी, जो सुबह बंदा उठता है ना तो नॉर्मल बंदा तो एक्टिव उठता है, और मैं ऐसे सुस्त हो रही, जैसे 10 बंदों ने मिलकर ना मुझे ऐसे डंडों से मार दियो। अच्छा। जब जी मैं यूज कर रही थी तो मैं बिल्कुल एक्टिव हो गई थी, घर के सारे काम वगैरह।
0: क्योंकि आपने ये फक्की इस्तेमाल करने के बाद आपने फीडबैक हमें फेसबुक के ऊपर दिया था कि क्या मैजिकल चीज दी है कि मैं तो एक्टिव हो गई हूँ, मैं तो अब काम कर रही हूँ, यानी कि ये फक्की शुगर के मरीज की सुस्ती खत्म कर देती है। बिल्कुल
2: बिल्कुल, नेस्ट भी खत्म कर देती है।
0: क्या चीज?
2: सुस्ती नेस्ती हर चीज खत्म कर देती है।
0: नेस्ती हर चीज खत्म कर देती है, आपको एक्टिव भी कर देती है, और मोटापे को और एक्स्ट्रा चर्बी को भी पिघला देती है।
2: ये काम चोर गधे जो होंगे ना वो ठीक हो जाएंगे।
0: अच्छा, यानी कि काम जो नहीं करते वो हमारी वेट कम पेट कम खाएंगे तो ठीक हो जाएंगे, ऐसे ही है?
2: जी बिल्कुल।
0: चलो ठीक है।
2: और पेट घटता घटता सारा घटा है,
0: सारा पेट, वाकई आप कहती हैं कि ये प्रोडक्ट जो है पेट को घटा देती है, चर्बी पिघला देती है जी।
2: जो भी मुझे देखता है ना वो कहता है इतनी कमजोर हो गई, इतनी कमजोर हो गई। मैंने कहा दिल में कहती हूँ राज की बात है, राज की बात है।
0: राज की बात है, दूसरों को नहीं बतानी। खुद ही सेहतमंद होते ना, खुद ही प्यारे होते
2: ना। जो बेहतर समझते उसे बता दो, जो नहीं समझते उसे नहीं बता दो।
0: चलो ठीक है जी, बहुत शुक्रिया आपका, थैंक यू, आप हमारे साथ मौजूद थी जनाब। और एक और कॉलर हमारे साथ मौजूद है और इनको हम मौका दे रहे हैं इस वक्त। जी अस्सलाम वालेकुम।
3: वालेकुम सलाम रहमतुल्लाहि व बरकातहू।
0: जी जनाब, कौन?
3: कैसे हो?
0: मैं बिल्कुल जी ठीक ठाक हूँ। मास्टर साहब आ चुके हैं हमारे साथ।
3: जी जी जी,
0: कैसे कैसे हैं मोहतरम? ठीक हैं आप?
3: अल्हम्दुलिल्लाह अल्हम्दुलिल्लाह माशाल्लाह।
0: आज आपको हमने एक और फिर सेहत के हवाले से एक प्रोडक्ट बता दिया है कि भाई हम तो केसन तो आप लोगों का इतना सोचती है कि आपके जितने भी बड़े बड़े मसले हैं ना बीमारियों के, उनके हल है हमारे पास अल्हम्दुलिल्लाह, शिफा वाले प्रोडक्ट है हमारे पास।
3: जी कौन सी?
0: ये हाजमा कंट्रोल सिरप जो हमने आपको बताया, जो हाजमे को सेट करने वाला सिरप है।
3: अच्छा, आज तो दो पत्ती वेट कम वेट मैंने ले है, एक शिफा है दर्द।
0: अच्छा जी, मंसूर मंसूर से आपने लिया?
3: जी जी, हाँ जी, नहीं वो डिस्ट्रीब्यूटर।
0: हाँ हाँ ठीक है, ठीक है
3: जी, से ले हैं दो पत्ती और एक शिफा है दर्द।
0: तो फिर आपको गिफ्ट मिला है साथ में?
3: नहीं, ये तो पहले गिफ्ट मिलेगा ना, ये दो?
0: नहीं नहीं नहीं, नहीं, नहीं, ये आज आपने कितने सौ की चीजें ली हैं? आज आपने कितने का बिल बना आपका?
3: आज इसमें पच्चीस तकरीबन 350 भी नहीं दी, एक
0: ठीक है,
3: और दूसरा शिकायत दर
0: 650। तो 1000 तो आपका हो गया ना?
3: 1050।
0: तो फिर उसके ऊपर तो गिफ्ट आपका बनता था, एक परफ्यूम और एक साबुन बनता था, उसने आपने उनसे क्यों नहीं लिया? ये हमने 1000 रुपए के ऊपर गिफ्ट रखा हुआ है ना, 1000 रुपए की चीजें खरीदेंगे तो दो गिफ्ट मिलेंगे आपको वहाँ से, तो आप वहाँ पर जाएं और उनसे लें कि भाई मैंने जो 1000 की चीजें आपसे ली हैं, हमने
3: मैंने जो दोस्त को भेजी, मैं खुद नहीं देता हूँ, मेरे दोस्त का पीछे रहता
0: है। अच्छा
3: जी, तो ये पैसे तो पहले 1000 मैंने कल दिए थे,
0: ठीक है,
3: एक शादी को शादी उसके पास दिया था 1000 रुपए, पहले एक पत्ती और एक शिकायत दर्द। आज वो मेरी बहन ने कहा कि मेरे लिए वो पत्ती ले आए,
0: ठीक है,
3: तो मैंने दो पत्ती और एक शिकायत दर्द, तो 1000 तो कल दिए थे।
0: हाँ।
3: और एक 350 रुपए आज दिए इनसे,
0: ठीक है,
3: दूसरी पत्ती के। जी जी,
0: तो ये तो फिर उसने आपको
3: 1350 रुपए।
0: तो आप उस भाई को भेजिए वहाँ पर, आपके दो गिफ्ट, एक परफ्यूम आपको मिलेगा, ठीक है, और एक साबुन फ्री मिलेगा 1000 के ऊपर। ये टांग वालों के लिए हमने ऑफर रखी हुई है कि 1000 की चीजें खरीदेंगे तो दो फ्री मिलेंगी आपको।
3: क्या देगा जी?
0: मैंने कहा 1000 रुपए के ऊपर दो चीजें फ्री हैं, एक परफ्यूम और एक साबुन।
3: चलो ठीक है, बिल में आऊंगा, वो मेरा दोस्त है, वो जो
0: बस ठीक है, हाँ जरूर, बस उनसे आप ये आपके लिए हमने ऑफर बनाई हुई है, तो जरूर जरूर इस्तेमाल।

0: रेडियो की लहरों पर बिखरती हुई मेरी आवाज हर धड़कते दिल तक पहुंचे। अस्सलाम वालेकुम एंड अस्सलाम वालेकुम खवातीन हजरात, आप वाबस्ता हैं रेडियो अमन 88.4 टांग के साथ। सेहत का पैगाम लेकर आपका मेजबान आरजे अनस अख्तर एक मरतबा फिर आपकी खिदमत में बिल्कुल लाइव और बराह रास्त हाजिर हुआ चाहता है। उम्मीद करता हूं आप तमाम सुनने वाले खैर वाफियत से होंगे, जहां कहीं भी होंगे अपनी जिंदगी से बहुत सारे मजे ले रहे होंगे और सेहतियाब जिंदगी गुजार रहे होंगे। सो जनाब, जो बहने भाई अंकल आंटियां भांजे भतीजे मुझे जहां जहां से भी कहां से भी सुन रहे हैं या सुन रही हैं, उनको वेलकम जी आयनु पखैर राखले सत बिस्मिल्ला। बिल्कुल जी, आपको खुश आमदीद कहते हैं सेहत के पैगाम में, जो कि अलशिफा दवाखाने के खसूसी ताउन से आपकी खिदमत में पेश किया जाता है। और इसमें हम बात किया करते हैं आपकी सेहत के बारे में, आपके जो सेहत के हवाले से मसले मसाइल होते हैं, आपका कोई सवाल होता है हकीम साहब के साथ, आपने कोई नुस्खा कोई टोटका हकीम साहब से पूछते हैं इस लाइव शो में, तो हकीम साहब आपको जवाब भी दिया करते हैं। और रोजाना की तरह आज भी आप हमें जोन कर सकते हैं 0319-55-23-404 पर। तो बिल्कुल जनाब, सेहत का पैगाम है, सेहत के बारे में बात होती है। जनाब सेहत है तो जिंदगी है, अगर आपकी सेहत ठीक नहीं है, आपके पास दौलत है, शोहरत है, पैसे हैं, घर है, गाड़ी है, आपके पास किसी चीज की कमी नहीं है, लेकिन अगर आपके पास सेहत नहीं है तो यह सारी चीजें आपके किसी भी काम की नहीं है। सो सेहत अगर आपकी है तो आपके लिए हर चीज मायने रखती है, अगर सेहत नहीं है तो जिंदगी की कोई भी कीमती चीज आपके लिए मायने नहीं रखती। तो अपनी सेहत का बहुत ज्यादा ख्याल रखें ताकि आप बीमार ना हो। अगर आप बीमार हो गए हैं और एक अच्छे मुआलिज के, एक अच्छे क्लिनिक के, एक अच्छे इदारे की तलाश में हैं, तो बिल्कुल ये प्रोग्राम, ये अवेयरनेस, ये मैसेज आप लोगों के लिए है जनाब अलशिफा दवाखाना के ताउन से। ये प्रोग्राम आपकी खिदमत में पेश किया जाता है और आपकी जो भी सेहत के हवाले से मसाइल हैं ख्वातीनों हजरात, उनके बारे में हम बात करते हैं। आपका कोई भी मसला है सेहत के हवाले से, आप एक ऐसी बीमारी में मुब्तला हो चुके हैं जिसका इलाज आप लोगों ने बहुत ज्यादा कराया, आपने बहुत ज्यादा इलाज कराया है और आप कहते हैं कि अनस भाई मैंने तो इस बीमारी का बहुत ज्यादा इलाज करा लिया है, मैं तो थक चुका हूं, मायूस हूं, मुझे तो कोई और इलाज नजर ही नहीं आ रहे। तो जनाब आपके शहर टांग में इस्लामाबाद रावलपिंडी के निहायत काबिल और तजर्बाकार हकीम सैयद मशकूर अहमद शाह सब अपनी खिदमात सर अंजाम देते हैं अलशिफा दवाखाना में। अलशिफा दवाखाना शवाल मार्केट नस्त ट्रैफिक प्वाइंट टांग सिटी। तो बिल्कुल जनाब धीरे लावच सुमरा हम पुख्तना जुमंगा खोयांदी वरुणा मुश्तर कश्यर प्रोग्राम वार भी सास टोल तो हम प्रोग्राम के हरकले वायम ग्रान वार विदुन को उम्मीद रम सास टोल बह हम जोड़ रोग बे वो अखबल जिंदगी ने बड़ी रडीरे मजी अखलो। जनाब प्रोग्राम द सेहत पैगाम और सेहत पैगाम के मुंग खबर को सासु द सेहत आया चिस्तासु दास सेहत वाले सर मसली भी डीर जातुल जुनम उवर द कड़ी भी अवाग चकम सास मसला द अन हल के जी। बिल्कुल जनाब दा प्रोग्राम हम सासु द पारा दा ओ दे प्रोग्राम सासु द पारा सोलो द पारा मुंग सर ताउन खड़े दे जी अलशिफा दवाखाने। अलशिफा दवाखाने बंदे इस्लामाबाद और ओलपिंडी निहायत काबिल और तजर्बाकार हकीम सैयद मशकूर अहमद शाह से मौजूद भी और मरीजानो चेकअप मायना जारी साथी। बिल्कुल सी ग्रानो आवेदन को सासु चीरे हम द सेहत वाली सर मसलवी सासु द मेदी मसाइल दी सासु द गुर्दो मसाइल दी सासु द मसनो मसाइल दी सासु द दर्दुनो मसाइल दी सासु शुगर दा ब्लड प्रेशर दा बवासीर खूनी आबादी दा। बिल्कुल जनाब हर किस्म बीमारी इलाज की जी अलशिफा दवाखाने बांधे अलशिफा दवाखाना शवाल मार्केट नस्त ट्रैफिक प्वाइंट टांग सिटी। बिल्कुल जनाब जितने तरह की भेड़िया बिरा सुनने पे प्रोग्राम वेलकम आदा जनाब सेहत का पैगाम सुनते पे जेड़ा कि अलशिफा दवाखाना दे खसूसी ताउन नाल तोरे खिदमत इच पेश की तपिया वेंदा है। तो जनाब सेहत का पैगाम है ते सेहत दे पैगाम दे विच गाल कीती वेंदी हुंदी है तुहाडे सेहत दे बारे दे विच ओ भेड़िया ओ भिरा जेडे कि मुख्तलिफ बीमारी दे मुब्तला हिन पे मेदरे मसाइल हिन गुर्दे मसाइल हिन मसाना दे हिन दर्दन दे मसले हिन पे जनाब शुगर है, ब्लड प्रेशर है, बवासीर है, अधे सिर दा दर्द है, कोई किस्म दे मसला अगर तुहाकू होवे तुसा कोई ऐसी बीमारी मुब्तला थी गए अजा इलाज करा कर आगे तुसा थके वधे वे भाई अनस भिरा मैं तो ज्यादा इलाज करायम ते हुण तो मैं मायूस थी चुका تو جناب تواری واسطے گھن کے آئے ہیں الشفا دواخانہ تے خصوصی پروگرام تے الشفا دواخانہ جیڑا کہ ٹانگ دے وچ موجود ہے پیا تے ایتھے اسلام آباد راول پنڈی دے نہایت قابل تے تجربہ کار حکیم موجود ہونے بالکل سی گال کرنے پے ہیں حکیم سید مشکور احمد شاہ صاحب جی تو چاہے تسا ٹانگ تو ہی وے چاہے ڈیر اسماعیل خان تو ہوئے وے چاہے وظفات تسا گسن دے پے وے تو بالکل جناب ہر قسم بیماری دا تسلی بخش علاج کیتا ویندا ہے الشفا دواخانہ تے الشفا دواخانہ شوال مارکیٹ نزد ٹریفک پوائنٹ ٹانگ سٹی سو بالکل جناب آپ اس وقت وابستہ ہیں ریڈیو امن 88.4 ٹانگ کے ساتھ صحت کا پیغام آپ سماعت فرما رہے ہیں سو آپ کے جو کالز ہوں گے ایس ایم ایس ہوں گے ان کو بھی پروگرام کا حصہ بنائیں گے سو آپ ہمیں جوائن کر سکتے ہیں 0319-55-23-404 پر آپ ہمیں جوائن کر سکتے ہیں چلیں گے جی صحت کے سفر کو مزید آگے بڑھائیں گے حکیم سید مشکور احمد شاہ صاحب ہمارے ساتھ موجود ہیں تو آپ کو بتاتے چلے جناب آج سوموار کا دن ہے اور اس وقت میری اسٹوڈیو کی گھڑی کے مطابق ٹائم ہوا چاہتا ہے 7:09 اور انشاءاللہ کل بروز منگل حکیم صاحب صبح 8 سے لے کر شام 4 بجے تک اپنے کلینک میں موجود ہوں گے اور مریضوں کا چیک اپ معائنہ جاری رہے گا چلتے ہیں جی حکیم سید مشکور احمد شاہ صاحب آن ایئر اسٹوڈیو میں ہمارے ساتھ تشریف فرما ہے السلام علیکم حکیم صاحب
1: وعلیکم السلام
0: حکیم صاحب کیسے ہیں
1: الحمدللہ ٹھیک ٹھاک شکر ہے ذات کا
0: چلے ماشاء اللہ آج کا دن کیسا رہا حکیم صاحب آپ کا
1: بہتر رہا ہے انشاءاللہ روٹین وائز کے اچھا رہا ہے
0: چلیں ٹھیک ہے پھر تو اچھی بات ہے سو حکیم صاحب ایک میسج جو پروگرام کے سٹارٹنگ میں ہی میرے پاس آ گیا ہے کہتے ہیں کہ السلام علیکم انس بھائی حکیم صاحب کو بھی سلام کہتے ہیں کہ میرے بھائی میرا سوال یہ ہے کہ جب میں دو قدم چلتا ہوں تو میری سانس پھول جاتی ہے اصغر ہمیں سن رہے ہیں کہتے ہیں کہ وجہ بتا دیں حکیم صاحب
1: ہاں یہ ایک بھی کامن مرض ہے کہ اب دیکھنا یہ ہے کہ دو قدم چلنا اور پھر سانس پھول جانا اگر دیکھیں تو یہ ایک سنجیدہ علامت بھی ہے
0: ایسی بات ہے
1: اور اس کے لیے پہلی تو بات یہ ہے کہ آپ بجائے اس کے کہ آپ ٹوٹکوں میں یا مشوروں میں ٹائم ضائع کریں آپ معالج سے ملیں اور مشورہ لیں کیونکہ انسانی جسم جو ہے ہمارا اس میں سانس پھولنے کی بنیادی وجہ تو یہی ہے کہ جسم کے جو حصے ہیں ان کو پوری طرح آکسیجن نہیں ملتی اور اس کا جن کا اس وقت تعلق ہے ان میں دل پھپھڑے یا پھر خون کے نظام سے بھی ہو سکتا ہے
0: ایسی بات ہے
1: اچھا مزید وجہ اور بھی ہو سکتی ہیں وجوہات ہیں یعنی کئی دل کے رازے میں مبتلا ہیں یا کہہ لیں ہارٹ پیشنٹ ہیں ان کے دل کی شریانوں میں رکاوٹ ہو جاتی ہے یا دل کے پٹھے کمزور ہو جاتے ہیں اس سے بھی سانس پھول جاتی ہے چلنے سے کیونکہ پورے جسم کو صحیح طور پہ خون ہی نہیں جو ہے دل وہ پمپ کر پاتا اور اس کی سانس پھولے گی دوسرا پھر بعض دفعہ یہ ہوتا ہے کہ ہمارے لنگس کا مسئلہ آ جاتا ہے ہمارے پھیپھڑوں میں بھی دما ہے کوئی پھیپھڑوں کا پرانا کوئی مرض ہے
0: ایسی بات ہے
1: یا انفیکشن ہے ریشہ بلغم ہے اس کی بھی کئی وجوہات ہیں اس کی وجہ سے کیونکہ آکسیجن پوری پراپر نہیں ملتی تو وہ پھر اس چیز کو بڑھاتا ہے کہ اس میں بھی سانس پھولے گا پھر بعض دفعہ یہ بھی ہے کہ اکثر لوگوں میں خون کی کمی ہو جاتی ہے خون کے جو سرخ ذرات خلیات ہیں یا وہ کہہ لیں اسے ہیموگلوبن اس کی کمی اس کی وجہ سے بھی سانس پھولتی ہے اور جو ہے وہ پھیپھڑوں سے باقی حصوں تک نہیں صحیح پہنچ پاتے
0: ایسی بات ہے بالکل ہاں جی
1: تو اس سے اگر وہ کوئی چلے گا یا معمولی سی مشقت بھی کرے گا نا تو پھر بھی سانس چڑھ جاتا ہے
0: ہاں بالکل یہ تو ہوتا ہے
1: پھر بعض لوگوں میں وزن بڑھ جاتا ہے غیر متوازن خوراک ہو گئی یا کچھ لوگ ایکسرسائز اس سے بھی اوائڈ کرتے ہیں یا کہہ لیں کہ چہل قدمی سے بھی تو اس وجہ سے بھی سانس پھول جاتی ہے کیونکہ دل اور پھیپھڑوں پہ جو ہے پھر بوجھ بڑھ جاتا ہے
0: بالکل ایسی بات ہے
1: اور تیسری چیز جو آ گئی وہ بھی یہ ہے کہ آج کل تو ویسے ہی ٹینشن ڈپریشن ہے انزائٹی کا مسئلہ ہے تو اگر آپ کا ذہن شدید دباؤ میں ہے یا گھبراہٹ ہے اور اس دوران جو ہے وہ سانس لینے میں شدید دشواری ہو سکتی ہے تو یہ چیزیں ہیں جن کی وجہ سے سانس پھولتا ہے اسی لیے کہ آپ اگر آپ کو وقت ملتا ہے تو آپ تھوڑا سا ٹائم نکال کے اپنے لیے تو دواخانے پہ ملیں ताकि एक प्रॉपर तरीके से उसको जज भी किया जाए और उसके लिए नुस्खा भी तजवीज किया जाए। हाँ, आप ये कर सकते हैं कि घरेलू इलाज के, यार मैं अगर मुझे कोई टोटका या कोई नुस्खा है उसमें फिर यह है कि अगर आप नमाज वगैरह पढ़ते हैं तो अपने सजदे को जरा लंबा कर लें।
0: हाँ,
1: ठीक है,
0: बिल्कुल।
1: और कोशिश करें कि जब भी नमाज आप पांचों वक्त पढ़ते हैं आप अपने सजदे को जरा लंबा करें।
0: ठीक है।
1: और दूसरा यह है कि हमारे घर में अदरक, लहसुन, दालचीनी ये अमूमन मिल जाती है,
0: ठीक है,
1: तो इसका कावा तैयार करें और एक या आधा कप कम से कम सुबह दोपहर शाम ये बना के पी लिया करें, अदरक लहसुन और दालचीनी का। उससे भी जो है काफी हद तक सांस फूलने में कमी होगी।
0: ठीक है।
1: हाँ। और दूसरा ये कि अगर रात को सोते हैं तो अपनी नाफ में जरा दो चार कतरे तेल के डाल दिया करें। ठीक है,
0: ठीक।
1: बाकी ये जो चीजें हैं, जो टोटके हैं या जो नुस्खे हैं, ये हतमी नहीं होते।
0: हाँ,
1: किसी टाइम ये ऐसा काम कर देते हैं लेकिन इन्हें आप हतमी इलाज नहीं कह सकते।
0: उसके
1: लिए आपको मुआलिज के पास जाना पड़ता है और जाके फिर जो मुआलिज है उससे आप मशवरा करते हैं, वो आपकी बॉडी, आपसे सारी केस हिस्ट्री, और उसके बाद फिर वो आपके लिए डिसाइड करता है कि क्या चीज जो आपके लिए बेहतर हो।
0: बिल्कुल।
1: तो सो आप, आपका जो इलाज है वो मौजूद है, ऐसा नहीं है कि इसका इलाज नहीं है, और कोशिश करें कि अपनी खुराक को भी बेहतर करें और अपने लिए टाइम निकाल के तो मतब पे मिल लें।
0: बिल्कुल ऐसी बात है। सो खवातीनो हजरात, आप वाबस्ता हैं रेडियो अमन 88.4 टांग के साथ, सेहत का पैगाम आप समाप्त फरमा रहे हैं जो कि अल शिफा दवाखाने के खसूसी टाउन से आपकी खिदमत में बिल्कुल लाइव और बराह रास्त पेश किया जा रहा है। खवातीनो हजरात, इंशाल्लाह कल बरोज मंगल हकीम सैयद मशकूर अहमद शाह साहब सुबह 8 बजे से लेकर शाम 4 बजे तक अपने क्लिनिक में मौजूद होंगे और जो मरीजों का चेकअप मुआयना है वो जारी रहेगा। एड्रेस नोट फरमाइए, अलशिफा दवाखाना, शवाल मार्केट, नस्त ट्रैफिक प्वाइंट, टांग सिटी। मजीद तफसीलात मालूमात के लिए और लाइव शो में कॉल करने के लिए नंबर अपने पास नोट फरमाइए या मेरे साथ डायल कीजिएगा 0319-5533-404-0319-55-23-404। इसके अलावा जनाब 0963-511-488 पर भी आप कॉल कर सकते हैं 0963-511-488 पर। एक और मैसेज है, हकीम साहब कहते हैं कि अनस भाई, मैं नाजियाबाद कर रही हूँ, मेरा वजन बहुत ज्यादा है और मोटापा मेरे लिए तो बोझ बन गया है, आप हकीम साहब से कोई मशवरा तो ले दें, मैं तो तंग आ गई हूँ मोटापे से। जी हकीम साहब, अक्सर हमारी बहनें ही मोटापे के शिकार होती हैं। इसके बारे में
1: वजूहत है,
0: इसकी
1: वजूहत ये है कि थोड़ा सा हम सहल पसंद हो गए हैं।
0: हाँ, ये तो है,
1: ठीक है ना। हम हर चीज को चाहते हैं कि ऑटोमेटिक हो, रिमोट से हम हर चीज कर लें।
0: ऐसी बात,
1: हम अपने वजूद को कम से कम इस्तेमाल करें,
0: काम ना करें,
1: काम ना करें। अच्छा, सारे ऐसा नहीं है,
0: ऐसी बात,
1: कुछ
0: है,
1: लोग काम भी करते हैं लेकिन कुछ को ये मारूसियत में भी मिल जाती है चीज,
0: मोटापा। ऐसी बात है, बिल्कुल।
1: और तीसरा ये होता है कि बाज दफा खुराक जो है वो मुतवाजन नहीं हो पाता।
0: ये भी है,
1: गैर मुतवाजन, बे टाइम खाना और फिर दबा के खाना और उसको हजम भी ना होने देना,
0: ऐसी बात,
1: तो वो फिर ये चीज लाती है, क्योंकि जिस्म में जब इजाफी चर्बी बढ़ेगी तो फिर जाहिर बात है मोटापा होगा।
0: बिल्कुल ऐसी बात।
1: और अब बाज इसके लिए तो एक बकायदा एक है जिसे कहते हैं बॉडी मास इंडेक्स, या दूसरे लफ्ज में कह ले के BMI। अब उसमें भी इसको नापा जाता है, किस्म का ये कह सकते हैं कि ये इसका क्या है रेशियो जो है। लेकिन बाज़ औक़ात हम जब खुराक जो है उसका तवाज़न खराब करते हैं,
0: हाँ,
1: तो फिर
0: मतलब
1: जाहिर बात है कैलोरीज बढ़ेंगी और हम उनको बर्न नहीं कर रहे हैं।
0: ठीक है,
1: कोई एक्सरसाइज करें, कोई काम करें, वो जलें और हमारी बॉडी से जो फालतू फैट है या चिकनाई है वो निकले, लेकिन ऐसा नहीं हो पाता। हम अपनी रूटीन नहीं तब्दील करते, और अगर ये करें तो फिर शायद मे भी कि हमें दवाई की जरूरत ही ना पड़े।
0: ऐसी बात है। अच्छा हकीम साहब, ये बताइएगा कि आपने कैलोरीज के बारे में बात की है, तो जो बहनें हैं, भाई हैं, अगर वो मोटे हो गए हैं तो उनको ऐसी कौन सी चीजें इस्तेमाल करनी चाहिए, फ्रूट्स में या सब्जी में या کوئی ایسی چیز وہ استعمال کرے جس میں کیلریز کم ہو تاکہ ان کا وزن جلد از جلد جو ہے نا کم ہو سکے.
1: تو ظاہر بات ہے ہر چیز میں ڈفرینٹ ہے, اور ویسے بھی تقریباً ایک آدمی کو راؤنڈ اباؤٹ کوئی 2000 قریب کیلوریز چاہیے ہوتی ہے پورے دن کے لیے.
0: اچھا پورے دن کے لیے.
1: اس میں ظاہر ہے وہ اسے استعمال کرتا ہے اپنے وجود کو,
0: ٹھیک ہے.
1: لیکن بعض دفعہ جب ہم فاسٹ فوڈ یا بہت زیادہ کاربوہائیڈریٹس یا شکر یا چکنائی والی چیزیں جب لیں گے تو پھر وہ اوور ڈوز ہو جائے گی.
0: ظاہر سی بات ہے.
1: تو اس کا بھی یہی ہے کہ آپ پیدل کم از کم واک کریں صبح یا شام میں, لازمی کریں 15 سے 20 منٹ یا آدھا گھنٹہ لازمی دیں, اور تھوڑا سا اپنا شیڈول بدلیں. لیکن موٹاپے کا علاج موجود ہے, ایسا نہیں ہے کہ موٹاپے کا علاج نہیں ہے. بے شک یہ ہے کہ اس کے مریض جو ہے بہت زیادہ ہے, اور پوری دنیا کا مسئلہ ہے, خالی ہمارے پاکستان کا نہیں ہے, پوری دنیا میں ہے موٹاپا. لیکن وہ لوگ پھر اس کو مینج کرتے ہیں, اپنے آپ کو, اپنی روٹین کو, نیند پوری کرتے ہیں, اور اس کے ساتھ ساتھ جو ہے اپنا تناؤ کم کرتے ہیں. پریشانی ڈپریشن ایک چیز ہے, وہ قابل علاج ہے, لیکن اس کو آپ ذہن پہ سوار کر لینا. اور کچھ لوگ تو ایسے دیکھیں جو اپنے پرانے کپڑے نکال نکال کر روتے ہیں باقاعدہ کہ یار یہ ہم نے تو پہنے تھے,
0: ایسی بات ہے ہم نے کسی زمانے میں پہنے تھے اور ابھی آ ہی نہیں رہے.
1: اس چیز میں, اور خاص کر لیڈیز میں, کیا ان کو زیادہ دکھ ہوتا ہے,
0: میں بتا رہا ہوں
1: کہ اپنے پسند کی سلائی بھی ہے, کپڑا بھی ہے, تو
0: لیکن پہن نہیں سکتی,
1: پہن نہیں,
0: اور کسی کو دے بھی نہیں سکتی.
1: دیکھیں اس میں, ہاں وہ تو سوال ہی نہیں ہوتا نا. تو باقی یہ ہے کہ آپ اس کو کور کر سکتے ہیں, اس کو مینج کریں, اور اس کا علاج موجود ہے. اگر آپ کو وقت ملے تو آپ دواخانے سے لازمی رجوع کریں, اور آپ روزانہ, دواخانہ تو کھلا ہوتا ہے صبح 8 سے شام 4 بجے تک,
0: ایسی بات ہے,
1: آپ اس دوران ملیں تو مشاورت کریں, انشاءاللہ یہ آپ کا جو ویٹ ہے یہ لوز ہوگا,
0: ایسی بات,
1: اور آپ دوبارہ اپنی اسی روٹین میں واپس آئیں گے جو پہلے تھی.
0: بالکل ایسی بات ہے, کیونکہ حکیم صاحب موٹاپا جو ہے یہ بہت بڑی مشکل ہوتا ہے, خاص کر لڑکیوں کے لیے بھی, لڑکوں کے لیے بھی, کیونکہ موٹاپا بندے کو بدصورت بنا دیتا ہے.
1: زیادہ تر لیڈیز کے لیے پریشان,
0: ایسی بات,
1: ان کے لیے زیادہ پریشانی کا مسئلہ ہے, اور ہے تو دونوں کے لیے, لیکن یہ ہے کہ خواتین کے لیے ذرا زیادہ ہو جاتا ہے ان کے لیے مینج کرنا.
0: بالکل,
1: اس کے لیے یہ ہے کہ آپ اپنا تھوڑا سا توجہ کریں.
0: اچھا حکیم صاحب, الشفا دواخانہ میں اگر پیشنٹس آئیں موٹاپے کے حوالے سے, تو صبر و تحمل کے ساتھ اس کا علاج ظاہر سی بات ہے کریں گے, چونکہ موٹاپے میں ٹائم لگتا ہے علاج میں, تو کیا علاج موجود ہے الشفا دواخانہ؟
1: دیکھیں علاج موجود ہے, اور پہلے سے آلریڈی مریض میرے پاس چل بھی رہے ہیں موٹاپے کے. کہنا یہ ہوتا ہے کہ کوئی بھی علاج ہے, موٹاپے کو چھوڑیں, کوئی بھی لے لیں, اس میں سب سے پہلا جو رولز ہے وہ یہی ہے کہ آپ صبر و تحمل تھوڑا سا رکھیں.
0: ٹھیک ٹھیک.
1: آپ دیسی ادویات کے ذریعے آپ علاج کر رہے ہیں, تو آپ اس کو تھوڑا سا ٹائم بھی دیں گے, تاکہ وہ جو آپ نے ایلوپیتھک یا کوئی بھی میڈیسن,
0: کوئی بھی آپ نے میڈیسن کھائی,
1: وہ جب آپ کے جسم سے خارج ہوگی, اس کے اثرات ختم ہوں گے, تو یہ کام کرے گا.
0: بالکل ایسی بات.
1: اور اس کے لیے آپ کا معدے کا صاف ہونا, آپ کی باڈی سے باہر نکالنا ایسے ذرات کو جو مشکل کریں.
0: بالکل ایسی بات.
1: انشاءاللہ اس کا علاج موجود,
0: چلے ٹھیک ہے,
1: شرطیہ ہو جاتا ہے
0: انشاءاللہ. تو بالکل خواتین و حضرات, صحت کا پیغام آپ سماعت فرما رہے ہیں, جو کہ الشفا دواخانے کے خصوصی تعاون سے آپ کی خدمت میں پیش کیا جاتا ہے. تو انشاءاللہ کل بروز منگل حکیم سید مشکور احمد شاہ صاحب الشفا دواخانے میں موجود ہوں گے صبح 8 سے شام 4 تک, اور مریضوں کا چیک اپ معائنہ بالکل جاری رہے گا. آپ آ سکتے ہیں, حکیم صاحب سے علاج کرا سکتے ہیں. ایک مرتبہ پھر ایڈریس اپنے پاس نوٹ فرمائیے, الشفا دواخانہ, شوال مارکیٹ, نزد ٹریفک پوائنٹ, ٹانک سٹی. سو جی حکیم صاحب, ایک اور میسج آ گیا ہے, کہتے ہیں کہ السلام علیکم انس بھائی, حکیم صاحب کو بھی سلام. کہتے ہیں کہ مجھے تو انس بھائی حکیم صاحب سے پوچھے کہ مجھے تو رات بھر نیند نہیں آتی, کیا کروں, حکیم صاحب سے کوئی ٹوٹ کا یا نسخہ پتا کر دیں. جی حکیم صاحب, نیند نہیں آتی, بتائیے گا آپ.
1: وہ کسی نے کہا تھا کہ رات کو یا تو عاشق لوگ جاگتے ہیں, ان کو نیند نہیں آتی ہے.
0: ہاں جی.
1: یا کوئی بیمار وغیرہ,
0: ایسی بات ہے.
1: لیکن یہ ہے کہ آپ, اب انہوں نے اپنی عمر نہیں لکھی, اپنا اصل معاملہ نہیں لکھا, صرف لکھا ہے کہ مجھے رات کو نیند
0: نہیں آتی. ہاں
1: اچھا, ہے تو یہ کام کا مسئلہ نا, جو یہ کہہ سکتے ہیں کہ ذہنی یا جسمانی کسی وجہ کی وجہ سے,
0: ٹھیک ہے,
1: آ جاتا ہے سامنے کہ نیند فی الحال نہیں آتی ہے.
0: ایسی بات ہے بالکل.
1: اس میں اب اس کی وجوہات دیکھیں گے تو ہو سکتا ہے یہ بھی اس چیز کو ویریفائی کر دیں کہ یا تو ذہنی دباؤ ہے, کسی ٹینشن میں, سٹریس میں ہیں.
0: ہاں جی.
1: کیونکہ زیادہ پریشانی फिकर मंदी या बहुत ज्यादा सोचना या फिर रॉन्ग हैबिट्स कह लें, कोई गलत आदतें, जैसे सोने से पहले मोबाइल ही चलाते रहते हैं हम लोग,
0: लेट नाइट का मामूल बन गया,
1: ठीक है, या फिर हम स्क्रीन का यानी इसका टीवी वगैरह
0: है, मोबाइल है,
1: उसका इस्तेमाल ज्यादा हो जाता है। फिर उसके साथ साथ यह है कि रात में कैफीन कह लें या चाय कह लें, कॉफी, अब वो जाहिर बात है ये जूस है उसका कैफीन ये तो उसको और उसकी नींद उड़ा देगा। तो या बाजे लोग ऐसे भी देखे हैं जो सिगरेट नोशी पे बहुत ज्यादा करते हैं, वो इस वजह से भी फिर जो नींद है वो उड़ जाती है। उसका प्रॉपर तरीके से अगर ये थोड़ा सा रूटीन सेट करें तो नींद इंशाल्लाह आ सकती है। रात को खाना जो है ज्यादा भारी ना खाएं,
0: ठीक है,
1: हल्की गिजा रखें और कोशिश करें कि कोई तेल वाली ऑयली चीज ना हो,
0: ठीक है,
1: तो इनकी नींद बिल्कुल बहाल हो सकती है। और उसके लिए कुछ देसी टोटके भी हैं कि अगर ये कर सकते हैं, हमारे घरों में अक्सर खसखाश मिल जाती है,
0: खसखास मिल जाती है, ठीक है,
1: और या परचून करियाने भी मिल जाती है, तो वो ये कर सकते हैं कि खसखाश वाला दूध बना लें, उसमें यह होगा कि एक चाय का चमचा लेंगे खसखाश का,
0: ऐसी बात है,
1: और एक गिलास गरम दूध उसमें यानी दूध में उसको अच्छी तरह उबालना है,
0: ठीक है,
1: उबालने के बाद सोने से पहले उसे पिए,
0: ठीक है,
1: तो आपको सुकून मिलेगा। और जब आपका जहन सुकून में आएगा,
0: ऐसी बात है,
1: आपको नींद आएगी
0: बिल्कुल।
1: या फिर ये भी हो सकता है कि कुछ लोग अब जैसे सर्दी की आमद सर्दी आ रही है तो गर्म दूध और हल्दी इसका इस्तेमाल करते हैं, एक गिलास दूध में एक चुटकी हल्दी सिर्फ मिलानी होती है, और इसको मिलाकर जब आप पीते हैं तब भी आपको सुकून मिलेगा, आपके असाब जो हैं वो सुकून की हालत में आएंगे और आपको नींद आ जाएगी
0: बिल्कुल ऐसी बात
1: फिर
0: है।
1: या ये है कि आप अक्सर लोग सर्दियों में ड्राई फ्रूट खाते हैं, आप बजाय इसके कि मूंगफली वगैरह खाना शुरू कर दें उसकी बजाय आप बादाम रख लें,
0: हाँ ये भी है,
1: ठीक है, आप सोने से पहले चंद बादाम खा के सो जाएं,
0: ये भी है,
1: तो या फिर ये है कि आप बादामों का तेल बाजार से भी मिल जाता है
0: बिल्कुल,
1: वो ले लें, उसको सर पे और पैरों के तलवों पे मालिश करें,
0: ऐसी बात है,
1: तब भी आपको नींद आएगी। या फिर बाजार से मिलता है रोगने कद्दू,
0: रोगने कद्दू,
1: कद्दू का तेल,
0: कद्दू का तेल मिलता है, ठीक है,
1: वो भी आप ले सकते हैं, उसकी भी आप सर पे और कनपट्टियों पे अच्छी मालिश करेंगे तब भी आपको गहरी नींद आ जाएगी। मसला ये है कि आप पहले रीजन देखें कि आपकी किस वजह से आपकी नींद उड़ी है,
0: ऐसी बात है,
1: और अगर आप अपने सही तौर पे नहीं समझ पा रहे तो फिर आप आके दवाखाने पे मिल सकते हैं, ताकि आपकी एक तो आपको उसमें एक मोटिवेट भी किया जाए कि असल मामला है क्या, और दूसरा आपको कोई बेशुमार हैं वो ऐसी टिप्स बता दी जाएं कि आप उसका इस्तेमाल करके अपनी नींद को वापस ला सकते हैं, और अगर इलाज की जरूरत पड़ती है तो फिर इलाज भी, लेकिन पहले रीजन या वजह जो है उसको खत्म करना जरूरी है।
0: बिल्कुल ऐसी बात है। सो खवातीनो हजरात आप

हाँ जी अस्सलाम वालेकुम, कैसे हो भाई? टांग में आवाज बिल्कुल सही दे, नाजमा फ्रॉम टांग, टांग की कम खेन दिनों जमा आवाज हो। मंसूर जनरल स्टोर दे सदाम प्लाजा, मंसूर जनरल स्टोर सदाम प्लाजा। अस्सलाम वालेकुम, नाम इसेंगे प्रोग्राम दे आवरमा और इस्लामुद्दीन साबिर द कोट कटना हवाई चे इश्मा जिंदा बड़े रजियात अमनत थैंक यू खुशहाल हो जखान। अस्सलाम वालेकुम, कुल जमान खटे के मां द करे ना अली खेल इनाम ब्रदर मजी के वहां पाद दुनिया मादा زمان در خبره دیو که خان چپا دی دنیا نو پکار دایو دیگو را خانا یارو با بیا شروع شم دی پس برتیو کسو کم خود یو روکه که بچه نیگو ما بازی کم چکم دیگه نو خلکو بدی کلرانو برا تا پرلو بانی دلوی سیدا چی کسی که ویگو را پا دی دنیا دا دا خو چکم دیگه نو دنیا پا دی دا کو خبگان دیو کو اللہ دی نیکی جوانی خبگان را چی سیدا خو دنیا دا انسان را غلی خبگان و خوشحالی رو رو خور سنگ انسان رو رو خور خبگان و خوشحالی رو رو خور داسی با یو خاندان نوی داسی با یو کور نوی چی التا ٹینشن التا خبگان التا خوشحالی نوی سیدا اور دا صرف با جنت کی چی کلا منگا جنت الحمدللہ ٹون مسلمانان لار شو گنا نو التا بیادا سی کی با